Thank you.

0: 有关系什么都可以。
1: 那不就是什么你管多的事情在这里边，怎么了？我人和财富

Thank you.

आउँदा सीआईएमसँग कुरा गर्दै वरिष्ठ पशुचिकित्सक डाक्टर नवराज श्रेष्ठले भन्नुभयो, यस्तो बेलामा कुखुराहरूको अथवा कुखुराजन्य पदार्थहरूको ओसार प्रसारलाई रोक्नु पर्यो। नत्र एउटा फार्मबाट एउटा गाडीले दाना बोकेर जान्छ वा अन्डा बोकेर जाँदाखेरि उसले अन्डा वा कुखुरा मात्रै लादेन कि त्यस्तो बेलामा विषालु पनि लिएर जान सक्छ र उसले अर्को फार्ममा त्यो विषालुको साथ दिन सक्छ। अर्को भनेको दैनिक रूपमा उहाँले सरसफाई तथा निसङ्क्रमणका कार्यहरू गरिरहनु पर्यो। अन्तिममा भन्दा यो बेलामा बढी निसङ्क्रमण पनि गर्नु पर्यो र खोलभित्र नभएर निस्किँदाखेरि उहाँहरूले सुनालाई टेकेर वा बजारमा पाइने विभिन्न व्यावसायिक रूपमा पाइने निसङ्क्रमक औषधिहरू स्प्रे गरेर मात्रै छिर्नु पर्यो, किनभने हातको खुट्टा कुखुरासँग सम्पर्क हुने र कुखुराको खुटसँग सम्पर्क हुने भएको हुँदाखेरि हातको खुट्टाबाट रोगहरू सर्ने सक्ने सम्भावना रहँदाखेरि यो कुरालाई उहाँले बढी ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। र अर्को भनेको त्यस्तो बेलामा कुखुराहरू बिरामी हुन्छन्, मन्द खान्छन्, तुरन्त उहाँहरूले बिरामी कुखुरालाई अगाडि

Network, CINN, the brain of the Samurai Supernova Network.

सुकुम्बासनाले प्रजातिमा भूमि समस्या समाधान समितिको जनगरिँदै शीर्षकमा पृष्ठमा अनुसार भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित सुभाषण व्यवस्थापनका लागि सरकारले भूमि समस्या समाधान समिति गठन गर्ने भएको छ। भूमि सम्बन्धी नियमनहरू संशोधन गर्न सरकारले समिति गठन गर्न भएको हो। सोमबार राष्ट्रपतिमा प्रकाशित नियम अनुसार अध्यक्ष सहित पाँच सदस्यीय समिति गठन गर्न लागेको छ। समितिमा तीन विज्ञ सदस्य तथा भूमि व्यवस्था सहसचिव सदस्य सचिव रहने गरी समितिको पदावधि पाँच सय दिनको हुने र सरकारले सय दिन थप्न सक्ने नियममा उल्लेख गरिएको छ। समितिलाई भूमिहीन दलित भूमिहीन सुकुम्बा

राजकीय समारोह पाइलटका अक्षर शर्मा ईश्वर चन्द्र छालेले उहाँको खबर सम्पिएको छ। संघीय संसदको माथिल्लो सदनको तीव्र विधेयकको प्रक्रियामा सधैँ समयको चापमा राष्ट्रिय सभा

I'm going to go to the hospital.

चाहिँ मैले अर्कोभन्दा राम्रो पर्फर्मेन्स गर्न सकौँ, मैले चाहिँ त्यो त्यो ठाउँमा चाहिँ जनताहरूको आवाजहरूलाई अघि भन्दा छिटो पुर्याएर त्यो आवाजहरू त्यहाँ राख्न सकौँ, होइन सरकारहरूमा त्यहाँ आकर्षण गराउन सकौँ, त्यो सेक्टरको मान्छेहरूले भाषा तपाईँले यसको गर्छ गरे है भनेर भनौँ, अनि त्यो चाहिँ हुन्छ, सबैमा हुन्छ त्यो।

चिंता पक्ष भारत में गति 45 दिन भित्र सार्वजनिक हुने कार्यक्रमका विभिन्न स्थानमा बढ्दो सार्वजनिक आक्रमण व्यक्तिहरूको सुझाव अमेरिका राजधानी सैन्य भए बढ्दै इजरायलद्वारा पूर्वी लेबनानका विभिन्न क्षेत्रमा भएका क्रमाङ्कनको माथि बढ्न गर्दा स्थानीय तहमा स्वास्थ्य केन्द्रमाथि आक्रमण सुनौत महिला टोलीले आज सिंहसँग खेल्दै संसदमा अगावे कुनै प्रतियोगिता आयोजना भए

0: ಮನೆ ಆಗಿ
1: ಸುಗಮ ಸುಗಮ

পূজা ভাত হোক, তাই পূজা বুঝি

Thank you.

ভাল লাগে যায় বিচাৰ

Gracias.

Thank you.

नमस्कार। बिहान 7 बजेको समाचारमा तपाईलाई स्वागत छ। मोहन कुमार शुरू गरौं समाचारका मुख्य शीर्षकबाट। बाँसकडी नगरपरिषद सञ्चालको बैठक सम्पन्न। सांस्कृतिक अभियानदेखि एन प्रकाशन सम्मका महत्व।

करी नगरपालिका क्षेत्र में कर माटो परीक्षण अभियान में 90% भन्दा बढी माटोमा अम्लीय पन फेला परेको छ। चालू आर्थिक वर्ष 2082-83 में नगरपालिकाले 285 वटा माटोका नमूना परीक्षण गर्दा अधिकांश माटो अम्लीय देखिएको कृषि शाखाले जनाएको छ। कृषि शाखा प्रमुख लाल बहादुर खड्काका अनुसार उत्पादन बढाउने नाममा बिना परीक्षण अत्यधिक रासायनिक मलको प्रयोग तथा प्राङ्गणिक मलको कमीका कारण माटोको गुणस्तर खस्किँदै गएको हो। विशेष गरी युरिया जस्ता रासायनिक मलको प्रयोगले माटोको अम्लीयपन क्षमता गएको उहाँको भनाइ छ। त्यसैले कृषि प्राविधिक राजु चौधरीले माटो परीक्षणपछि किसानलाई माटोमा रहेको दायित्व

संशोधन चालन गरिरहेको छ। अहिले खेत बारीमा खाली भएकोले खेतबारी खाली भएको असर पारेर गाउँ टोलमै पुगेर मनमा संक्रान्त

तपाईँले जानकारी दिन थालेको छ। यस अभियानले किसानमा उत्साह थपेको छ। अझै पनि धेरै किसानलाई खेती गर्न जुन महत्त्वको परीक्षण गर्नुपर्छ।

शिक्षण निकाय का प्रमुख राष्ट्रीय सेवक कर्मचारी विभिन्न संघ संस्था का प्रतिनिधि तथा सर्वसाधारण को सहमतिमा सहभागिता रहने जनाइएको छ। प्रदेश सरकारले गणतन्त्र दिवसलाई लोकतान्त्रिक मूल्य संघीय शासन व्यवस्था र नागरिक अधिकारको सुदृढीकरणसँगै जोडेर मनाउने मनाउँदै आएको छ। सरकारले नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपत्तिले घटनाको खोज तथा उद्घाटन उद्धारका लागि मात्र 134 वटा कोष सहित 26,249 सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उहाँहरू 3 वटै सुरक्षा निकायबाट

साथी सुनी टिप पर्टनले सबै तयारी अहिलेको राष्ट्रिय प्रतिकारी योजना समेत तयारीको पारी लागू भइसकेको बताउनु भयो। निकायहरूलाई जिम्मेवारी तोकिसकेको बताउनु भएको छ। मनसुनी विपदका बेलामा हुने घटनाको खोज तथा उद्धारका लागि नेपाली सेनाका 7,524 नेपाल प्रहरीका 10,585 सशस्त्र प्रहरीबाटका 134 कोदा खोर सहित 8,155 तयारी अवस्थामा राखिएको छ। उहाँहरू आवश्यकताका आधारमा 77 रुपियाँ जिल्लामा खोज तथा उद्धारका लागि तयार पारिएको जनशक्ति यसबाहेक पनि आवश्यकताका आधारमा हरेक जिल्लामा रहेका जनशक्तिहरू परिचालन हुने जनाएको छ। प्राधिकरणले यसपालि मनसुन जन्य विपदबाट देशभर 51,868 घर परिवारका 2,26,661 जनसंख्या प्रभावित हुने अनुमान

Chaitra Chaitrama, as a Governor Secretary of Paper, Abhishek Swatantrata Apnauna, Sabai, Naam Anurodh Garnu Bhayeko Cha. हामी समाचारको अन्त्यमा आइसकेका छौँ. समाचार सक्नुअघि समाचारका मुख्यमन्त्री शीर्षकमा एकपटक वाजपेयी नगरपट्ट सञ्चालनको बैठक सम्पन्न. सांस्कृतिक अभियानदेखि एम प्रकाशनसम्मका महत्वपूर्ण निर्णय. वाजपेयीका 90% भन्दा बढी महत्वलीय अत्यधिक रासायनिक मल प्रयोग मुख्य कारण. अर्ध्यात पाँच पालिका अभियान कक्षा शुरू. गणतन्त्र दिवस मनाउन लुम्बिनीमा समिति गठन र मनसुनी विपक्षले घटनाको

स्वास्थ्य कार्यालय पर्तिबाट जनहितमा जारी सकिन्छ।

शर्मा प्रसङ्गीय चरा कार्यक्रमको सन्दर्भमा फेरि प्रस्ताव आगमबाट हामी फेरि स्थानीय तहको रूपमा पहिला स्थानीय विधायक रूपमा

0: आचार्यहरूलाई सुशासन पारदर्शी जो यिनीहरूले भनिसक्नु भएको छ त्यही अनुसार उनको सांसदहरू पनि धार्मिक प्रयत्न पनि हुन्छ होला। यो सबै धार्मिक धर्मको लागि कस्तो लाग्छ यहाँलाई, कतिको समस्या पर्छ, सचिवपदमा बसेर काम गर्दै गर्दाखेरि कस्तो प्रभाव पर्छ यो सरकारको फेरबदल हुँदाखेरि समस्याहरू आइपर्छ, के कस्तो समस्याहरू आइपर्छ त्यो विषयमा पनि
1: सरले सोध्नुभयो। अहिले नयाँ सरकार भनेपछि सेवाग्राहीहरू अलिक छिटो यो सेवा तिमीहरूले किन नदिने छिटो दिनु पर्छ भन्ने एउटा सेवाग्राही हो। हामी कहाँ कहाँ सर के छ भनेर कहाँ भनेर सोध्नुभयो, मैले भने त्यो छैन हामी कहाँ, किनभने हामी पनि हिजो सेवामा कोही सुरक्षा गरेका थिएनौँ र अहिले पनि त्यो छैन। हामी सेवाग्राही आइसकेपछि इमान्दारीपूर्वक उहाँको के कामसँग सम्बन्धित विषय हो, मैले यहाँलाई अघि नै भने सजिलो भन्नु पर्ने कुराहरूमा हामीले एक दुईजना भनेका छौँ त्यसको लागि हो। अन्य कागज दिएको हामीले सेवा तत्काल दिएका छौँ, तसर्थ अहिलेभरि मान्छेको भने हामी अहिले पनि सेवा गराइसित हामी कहाँ आएर त्यो रहनु छिटो गरिदिनु पऱ्यो यस्तो उसो भनेर त भन्नुहुन्न, किनकि हामी हिजो ठगेका थिएनौँ। हिजो जो साथीहरूले ठगेर उहाँ खाना सम्म खोजी आउनु पछि आउनु भन्नुहुन्थ्यो उहाँहरूको लागि अलिक चुनौती होला, उहाँहरूको लागि छैन भनेर मैले उहाँ आफ्नो ब्याङ्कमा साथीहरूसँग कुरा गरेँ, सरलाई त्यही प्रसङ्ग बोलाउनु भयो। ताकि हामी सेवामा भाग लगाउँदासम्म इमान्दारीपूर्वक सेवा आफूले सेवा गरियो भने त्यो चुनौती आउँदैन, किनकि हामी हिजो पनि 10 बजेदेखि 5 बजे गर्दै समय पुग्छ, हामी 10 बजे पुग्थ्यौँ, अहिले 9 बजेदेखि 5 बजे पुगेका थियौँ, हप्तामा 2 दिन पुगिरहेको छ सरकारले, त्यही अनुसार हामी 9 बजे गर्दै पुग्छौँ, 2 बजे कार्यालयमा कार्यालय सेवा गराइसक्नु हुन्छौँ, हामी उहाँहरूकै काम लाग्छौँ। अब कहिले काहीँ पालिका हाम्रो कार्यालयमा उठेको राष्ट्र सङ्कलनलाई ब्याङ्क खातामा दाखिल गर्नुमा त हामी एक आधा अन्तर्बाट निस्केर गर्न सक्छौँ, नत्र हामी अहिले सेवाकारी हुनुहुन्न भनेर त्यो आउँदोमा चाहिँ भोलिको लागि पनि स्पर्शीको लागि पनि सक्ने हामी बाटो हुँदैन गरेका छैनौँ र गर्दैनौँ जस्तो सेवा कुनै क्रममा कहिले जसो सेवाकारीहरूसँग खाना खाने अलिकति बोलचाल पनि चर्कोचालको हुने त्यस्तो पनि हुन्छ होला कि के छ यहाँले यहाँ सिस्टममा पुग्नुभयो चाहिँ जति त्यो सधैँ सोचेको हुन्छ कहिलेकाहीँ सरकार जति भए मात्रै हुन्छ, किनकि यो कामको लागि यो कार्यकर्ता चाहिन्छ हामी भन्छौँ, उहाँहरूले यति मेरो कार्यकर्ता भन्नुहुन्छ त्यो कार्यले त उहाँ उतर्दैन, फेरि यो मान्नुभयो फेरि त्यो मान्नुभयो कार्यको चेकलिस्ट बनाएर यो कामको लागि यो कार्य चाहिन्छ मैले भन्छौँ। अस्ति मात्रै एकजना सेवाग्राही निवारक गर्न आउनुभयो, निवारक पश्चात उहाँको परिवारको नायिकामा आउनुपर्ने अनि नायिकाको सन्दर्भमा उहाँ नायिका पनि बनाउने सर भन्नुभयो, मैले अनेक तपाईँको बुवाको पनि नायिका चाहिन्छ, आमाको नायिका चाहिन्छ बाहिरतिरको भनेपछि उहाँले भन्नुभयो पुरा व्यवस्था हुनुभएको सानैमा म सानै छँदाखेरि र मम्मीले पुराको व्यवस्था पछि 10 रुपियाँ लाग्छ अन्तै जानुभएको र अर्कै घरबाट अर्कै कुराबाट मम्मीको दायित्व पनि यहाँ छ उहाँले भन्नुभयो, मैले भने तपाईँ वंशज छँदैन भाइ तपाईँको जेठा बुवा खान्छ होला हुनुहुन्छ हुनुहुन्न होला हुनुहुन्छ र तपाईँले उहाँको माइत जुमाइराखे तपाईँले पहिला लिएर आफ्नो जेठा बुवासित नाता प्रमाणित गराएर र तपाईँको बुवा आमाको बारेमा उहाँको अवस्था यो हो भन्ने कुरा उहाँहरूले आउनुहोला त्यसो भएपछि तपाईँको दायित्व भन्छ भनेपछि उहाँले कहाँ सम्पर्क गर्नुभएछ अनि त्यो चाहिँदैन तपाईँको सर्टिफिकेट भएपछि नायिका बनिहाल्छ भनेर भन्ने सल्लाह दिनुहुन्छ उहाँ हिजो फेरि आउनुभयो मैले जुत्ता नहुन सक्छ एकचोटि बुझ्छु भनेर प्रशासनमा सम्पर्क गरेँ इलाका प्रशासनमा इलाका प्रशासनले अब टाढा हुनुहुँदो रहेछ सर यहाँ सेवा गराइलाई हेरि पठाइदिनु नि एकछिन भन्नुभयो सरहरूले त्यसले पठाएपछि हजुर उहाँले पनि नायिकातिरको कविताहरू चाहिन्छ तपाईँको बुवामा हुनुहुन्छ भने बुढाबाको अवस्था के हो त्यसले टाढा लिएर आउनुपर्छ बुढाबाट भन्ने सल्लाह दिनुपर्छ त्यो कुरा मैले उहाँलाई दुई तिन दिन अगाडि नै भनिसकेका थिएँ हामीले भनेको हुँदा हुनु सरहरूले अनावश्यक दुःख दिनेर मलाई यो कार्यक्रम गराउनु भयो कि भन्ने सेवाकारले सम्झनुहुन्छ ताकि हामी त्यहाँ कामको सन्दर्भमा अन्य कार्यहरू

0: गर्छौँ अन्तिम कुराले उहाँलाई भक्सदेखिलाई माइतोतिर त आफ्नो बुवा गर्न सक्छ, बुवाको नायक पनि गरेको छैन, हामीले भन्छौँ लिएर आउनुहोस् होइन यस्तो भन्ने मान्छे तपाईँहरूले यस्ता कुराहरू कहिले काहीँ
1: त्यसो भए अब सेवा गाईहरूको सोच र व्यवहारमा पनि थोरै परिवर्तन हुनुपर्छ जस्तो लाग्छ
0: हजुर। एकदम सेवा गाई सेवा दिने हाम्रो मेरो कर्तव्य मेरो अधिकार सबैजना मेरो दायित्व के हो त भन्ने सोच्नुपर्छ र कार्यले पाएका कागजातहरू उहाँले पुर्याइदिनुपर्छ। विकल्प अर्थ पठाउनु अन्य ठाउँबाट बुझेर ल्याउनु यो ल्याउनु भन्ने ठाउँ छैन। फेरि जिल्ला प्रशासनकै केही कुराहरूमा सुविधाहरू उत्पन्न भयो केही कुरा बुझ्नु पर्यो भने उहाँ कार्यालयले चिठी कोरोनाको सन्दर्भमा के हो कसो बुझ्नु पठाइदियो भन्छ। त्यति अदालतले केही बुझ्नु पर्यो भने उहाँ कार्यालयले चिठी दिन्छ। तर उहाँले बुझ्नु पर्यो भने उनीहरूले स्तरमा जाने सर्टिफिकेटमा जाने एकका सत्ता वर्ग सत्ताहरूले राखेर उहाँहरूको यस्तो निवेदना आएको छ उहाँको सन्दर्भमा के हो तपाईँहरूले के बुझ्नु भएको छ भनेर हामी टुरमा जाने गाउँमा जाने बाहेक हामीले अन्य निकायमा अन्य कार्यालयहरूमा पठाउनु आउँछ छैन। र हामीले त्यही गाउँसम्मै पुगेर उहाँको घर दैलोमा पुगेर यहाँको ठुला
1: सबैभन्दा जनताको नजिकको सरकार गर्नुभयो राम्रै गर्नुभयो त्यसो
0: तपाईँलाई सक्छ पढ्न सक्छ र त्यहाँका अफर म्यानेजरहरूसित बुझेर उहाँले ल्याएको विषयलाई छ त्यसको सरकारले काम हामी गर्छौँ यही छ।
1: जसो कर्मचारीहरूले पनि जनताहरूलाई अनावश्यक दुःख दिएको पनि अब देखिन्छ सुनिन्छ पनि होइन कागजात पुगेको बेला पनि कागजात पुगेको छैन भनेर कहिले कता पठाउने कहिले कता पठाउने कहिले कसको टोकेर पठाउने चाहिँ धेरै देखिन्छ होला। यस्तो चाहिँ भएको कारणले पनि जनताहरूमा यस्तो चाहिँ आक्रोश आएको हो कि
0: त्यो सत्य भनेको सत्य कुरा हो। हामी कार्यालयमा काम गरेर होला सम्बन्धित कामको लागि के के कागजात चाहिने भनेर पहिल्यै चेक लिस्ट एउटा बनाउनुपर्छ। जसले चाकरीलाई प्रमाणित गर्न आउँदा पनि के के चाहिन्छ भन्दा चार वर्षको तिर भएको तिरेको रसिद, जनवादी प्रमाणपत्रको फोटोकपी, नागरिकताको फोटोकपी र एउटा स्वरूपको निवेदन यति वर्ष चाकरीलाई प्रमाणित हुन्छ। र अहिले त पछिल्लो चरणमा नक्सा नक्सा पनि ताकि त्यो जग्गाको हामीले प्रत्येक सेवासँग सम्बन्धित चेकलिस्ट बनाउनुपर्छ। अहिले चेकलिस्टको आधारमा उहाँले सेवा दिन कागजात पुर्याएर आउनुभएको छ भने हामीले उहाँहरूलाई इन्चार्ज गर्न खोजेको हुँदैन। सामान्य हामीलाई कागजात भोगिएको कागजात उहाँको प्राथमिकता पुगेर सेवा दिनु भन्ने छ भने कागजात पुग्दा पुग्दै होला यो काम हुँदैन तपाईँको यसो उसो भनेर आलिकाले गर्न मिल्दैन हामी त गरेका छैन र गर्न हुँदैन। अब एउटा इमान्दार कर्मचारी बन्नको लागि इमान्दार जनप्रतिनिधि बन्नको लागि सबभन्दा पहिलो केमा ध्यान दिनुपर्छ सबभन्दा पहिलो त पहुँचमा नभएका नागरिकहरूलाई कार्यको पहुँचमा ल्याउनुपर्छ। उहाँहरू आइसकेपछि के काम लिएर आउनुभयो शिष्ट भाषामा कति कामले आउनुभयो भनेर उहाँलाई राम्रोसँग सोधेर अथवा उहाँले भाषा नबुझे उहाँकै स्थानीय भाषामा पनि सोधिनु पठाएर उहाँलाई अब काम उहाँको कामको विषयमा हामी स्पष्ट हुनुभयो बुझ्नुभयो पहिला र उहाँको यो काम लिएर सेवा गाई आउनु भएको छ भनेपछि उहाँले त्यही अनुसारको कागजातको उत्तर गर्न लगाएर उहाँको सेवा दिनुपर्ने अवस्था छ। सचिवजी आज हाम्रो कार्यक्रममा आइदिनु भयो र यस्तो महत्वपूर्ण आफ्नो अनुभवहरू विचारहरू पनि सँगसँगै सबैसँग शेयर गर्नुभयो। हजुर
1: लाई धेरै धेरै धन्यवाद छ र अन्तिममा हाम्रो रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई त्यसरी गर्ने हाम्रो यो प्रभावलाई फेसबुक हेरेर बस्नुभएका सम्पूर्ण दर्शक वृन्दहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ
2: सरले सिराकी सन्दर्भमा धेरै कुराकानी गर्नुभएको छ र हामीले एउटा सेवाग्राही भएर बसिसकेपछि सेवा प्रदायक भएर बसिसकेपछि सेवाग्राही आउँदा गर्नुपर्छ र उहाँका सेवा सुन्न सम्बन्धित के के कार्यक्रम सेवा दिनुपर्छ भन्ने कुरामा हामी मैले यहाँलाई पढ्ने भनिसकेँ यहाँलाई प्रश्न भनिसकेँ र सेवाग्राहीले पनि दार्जिलिङ आउँदाखेरि आफूलाई चाहिने सेवासँग सम्बन्धित कार्यक्रमहरू लिएर आइदिनु होला र अघि मैले प्रतिनिधिमूलक घटना सुनाएँ यस्ता मुख्य काम लिएर सेवाग्राही कहिले पनि आउने प्रश्न गरिदिनु होला र तपाईँका अप्ठ्यारो सक्षारा राम्रो कामहरूको लागि कलाकारहरू स्थानीय सरकार हामी कर्मचारीहरू सेवाप्रति प्रतिबद्ध छौ र यहाँहरूलाई जहिले पनि राम्रो काम सकारात्मक काम र आफ्ना सेवासँग सम्बन्धित कामहरूको लागि जहिले पनि हामीले कार्यालयमा यहाँहरूलाई स्वागत गर्न चाहन्छौँ रेडियो मार्फत आफ्नो कुराहरू आफ्नो अनुभवहरू राख्ने कुरा राख्ने समय दिनुभएको यसलाई पुनः धन्यवाद श्रोता पनि हामीले रेडियोको लाभ 90.7 मेगाहर्ट्ज राष्ट्रिय वर्गीय सञ्चालित हाम्रो कार्यक्रममा समर्थन कार्यक्रममा आज प्रदर्शन बातचित गर्नका लागि राजकीय नगरपालिका वार्ड नम्बर 5 अवस्थित एउटा कार्यालयमा सचिवको रूपमा काम गर्दै टिकाराम ढकालज्यू गर्ने र हामी जीवन भोगाई लगभग उहाँ सेवामा आइनसकेले र सेवामा जागिर खाके कर्तिरहित कामके विषयमा विशेष रूपमा बातचित गर्दै यी बातचित सँगसँगै आज हाम्रो कार्यक्रम यस निर्धारित समय चाहिँ पुराग्यमा अत्र बेलासम्म हाम्रो कार्यक्रम सुन्ने हामी गुटबाट फेसबुक मार्फत यहाँकै हाम्रो सुन्ने यद्यपि उहाँलाई धेरै धन्यवाद देखि प्राविधिक सङ्घीय भूमिसङ्घ उसले क्यामरामा हाम्रो कुमार चौधरी धन्यवाददेखि सञ्चालक अनुष्ठित आर्थिक कार्यक्रममा राजा जय भूभा

हर चीज सीखनी हर सब सीखते हैं। हमें बहुत सारी आज की तो हमें

0: पहिली बातमा
1: थाहा तीन लाख रुपियाँ हारिन्थ्यो र तीन लाख रुपियाँ फिर्ताकै सिङ्गल माथि ब्याजतिर पर्खाना त आफ्नो थाहा छ उहाँले आफ्नो सामु ब्याज लिएको तीन लाख रुपियाँ चाहिँ झ्यातिर
0: पर्ना कर्जा

0: these studies.
1: त्यसैले हजुरको यही जोखिमलाई सम्बोधन गर्दै ग्राम ट्याकको सहकारीमा

0: के परिजन मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबाबमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ,
0: तनावले खुल्ला कुरा गरौँ, समाधान

ಕಾಲ ಕಾಲ ಕಾಲ.

Thank you.

ஆயிரம்

Thank you.

Thank you.

يَعْلَمُونَ.

جاء بابي يا حبيبي.

Come on,

Yeah, I'm gonna go.

Thank you.

Thank you.

Θα είναι το κάνω. Να είναι τα τσάτα.

बीमा छैन भने जोखिम छ, बीमा छ भने भरोसा छ। सुरक्षा आजदेखि भरोसा सबैको इन्सुरेन्स सम्म।

बीमा छैन भने जोखिम छ, बीमा छ भने भरोसा छ, सुरक्षा

0: राशि उन्नतको धानको बिउमा राधाचार सावित्री ससुबाउन सामा मन्सुली राम धान 606 505 301 या पनि जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ यो भेटमा आइसकेको छ।
1: साथै रासायनिक रूपमा युरिया डिएपी पोटास र विविध खालका तरकारीका बिउ बिजन विषादी पशु पक्षीको औषधि उपचार सुपथ मूल्यमा पाइन्छ।
0: श्रेष्ठ एग्रोटेक बास्करी किसान चुकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा।
2: अब आउने महिला सचिवहरूले पालन गर्ने गाई कृषिमा धेरै गर्मीले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन घटी आमदानी र मूल्य सुझाउन सक्छ नि।
3: त्यसैले हजुरको यही जोखिमलाई सम्बोधन गर्दै प्लान्टको सहकारीमा सरीको इन्सुरेन्समा आधुनिक पद्धतिमा आधारित भए बिना कुनै झन्झट विभाग गर्न र बिना कुनै कागजीलाई दावी

amigo, ¿quién se le está llamando?

पर्दा खुट्टाईमा बेमिरिक भानाबाजी गर्न नाराबाजी गर्न वा जनमुखी अवाच्य गतिविधि गर्न गैर कानूनी वा वित्तीय अनुशासन विरूद्धको निन्दनीय कार्य हो।

0: लागि अन्न केलागुटी साग सब्जी फलफुल सहित फसल र खानाले बच्चाहरूलाई तन्दुरुस्त बनाए। पूर्व खाना सँगसँग दुई वर्षसम्म स्थान चार गरे।
1: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला हस्। धन्यवाद।

সুন্দরী খাওয়া তারা করব আমি তো আমাকে তৈরি হতো প্রায়

Não, eu falei com o Rodrigo, mas

Yes.

Thank you.

0: अस्पतालले प्रदान गर्ने सेवाहरू
1: विशेष डाक्टरको प्रत्येक निगरानीमा उपचार सेवा उपलब्ध
0: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख बाँकिने नसा च्याकिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थाइको क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपचार थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ।

Thank you.

ಸಾಯಿ

0: के संस्थाबाट कर्ज लिइसकेपछि तोकिएको शर्त बमोजिम कर्ज भुक्तानी गर्नु ऋणीको कानुनी र नैतिक दायित्व हो।
1: यदि वित्तीय समयले तपाईँको केही गुनासो छ भने तपाईँको पैसा नलाग्ने फोन नम्बर

खाना जिल्लाका प्रहरीकारीले महिला पोखरमा रहेका आवश्यक अनुसन्धान भेटेर जिल्ला प्रहरीकारीले पर्याएको प्रहरी प्रकाश सिंह कार्की जानकारी गराउँछन्।

वार्षिक राजस्व व्ययको वार्षिक अनुमान पेश यहाँ ज्ञान हजुरबाट बजेट अर्थमन्त्री स्वयं करले प्रस्तुत गरेबाट पार्टीले सभामा राष्ट्रिय सभाको सांसद हुँदा दिनेको तीन वर्ष 45 मिनट

0: खानेलाई सिंहटार लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी विषाले प्रयोग नगरे खान बारी नै हुँदैन।
0: रासायनिक पिसारीको सट्टा जैविक तथा परम्परागत पिसारीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: मैले बोले म परम्परागत पिसारी नै प्रयोग गर्छु।

0: 先不开始取代，说是个单车骑行对吧？
1: 今天我们来到印度上的海关，详细的了解边境人民出境历史。

应该

ସ୍ୱାସ୍ଥ୍ୟ କାର୍ଯ୍ୟ ବର୍ଡିଆ ଜନୈକ ଇନ୍ସଲିନ୍ସ।

0: ಮಹಿಳೆಯರು ಕೂಡ ಬೀಜನ ಬರೀತಲ್ಲ ನಾಟಕ
1: जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष

ali, le kanun aavashyak raheko ullekh raheko cha. Prastavit kanunma doshilai 6 mahina samma 3 lakh rupaiya samma jarimana ra 5 varsha samma nirwachan lagna nabhayeko byabastha garna suchar diyeko cha. Yestai manav adhikar ullanghan ra samrakshan vrittilai kamtima 3 varsha prashasanik jimmewari ra videsh bhavanma pratibandha lagaunu parne aayogko bhanai cha. मुख्यमंत्री भाई पति सार्वजनिक पदबाट स्वतः निलम्बन हुने व्यवस्था पनि कानूनमा राख्न सिफारिस गरिएको छ. आदि आन्दोलनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार र औषधि निशुल्क गर्न सरकारलाई आग्रह गरेको छ.

योगीमा सहयोगी भूतापूर्वक गराउनु पर्ने आयोगको सुझाव छ। आयोगको सिफारिश कार्यान्वयन गर्न नसकेको खण्डमा के हुन्छ? चियायनसँग कुरा गर्दै आयोगका सचिव मुरारी खरेलले भन्नुभयो,

राम्रो सिफारिश गरेको छ। सामाजिक सञ्जालमा आन्दोलनमा प्रभावकारी अभिव्यक्ति दिएको भन्दै उहाँको भूमिकाबारे सूक्ष्म अनुसन्धान गर्नुपर्ने आयोगको निष्कर्ष छ। आदि आन्दोलनका क्रममा सन्दर्भ सर्वोच्च अदालत प्रसिद्ध निवासमा भएको तोडफोड तथा आन्तरिक रूपमा नसकेको भन्दै नेपाली सेनाको भूमिकामाथि पनि प्रश्न उठाएको छ। उहाँहरू आइजीपी दुवै दान बहादुर कार्की र सशस्त्र प्रभारी प्रमुख नारायण प्रसाद पौडेललाई समेत विभागीय कार्यवाहीको सिफारिश गरिएको छ। यसबाहेक राष्ट्रपतिका कतिपय सांसदहरूमाथि नै अनुसन्धान गर्न सिफारिश गरिएको छ।

भनिएको छ। यस्तै मानव अधिकार आयोगको छानबिन प्रतिवेदनले भन्दै तेइस गतिको जयन्ती आन्दोलन हिंसात्मक बन्नमा निवर्तमान गृहमन्त्री सुदन गुरुङको नेतृत्वपछि अवस्था बिग्रिएको निष्कर्ष निकालेको छ। प्रतिवेदन सार्वजनिक भएकोले आएको सिफारिस

राष्ट्रीय मानवाधिकार आयोगले गरेको सिफारिसलाई

ഞങ്ങളുടെ അധികാരികൾ ആരും ഒരു പ്രതിനിധി നേതാവ്

Thank you.

2004 खर्च भन्दा बढी बालबालिकाको उद्धार गरिएको छ। सरकारले

Si hay un

Thank you.

0: गर्भवती समय फाइदा पुग्ने बताउनुहुन्छ। कोही 10-15 वर्षदेखि मुरी पालन व्यवसाय गर्दै आउनुभएका नेपाल भण्डारी
1: मुरीको लागि पैसा पसारहरूको यस्तो हुन्छ अस्ति नगरेको त्यस्तो यो म त यस्तो छ भन्नुहुन्छ। अब उहाँहरू सबै कन्टिन्यू राखेर पैसा पसार गरेपछि हरेक मौसम अनुसारको फुल अनुसारको माहौलहरू हुन्छ भन्ने बारेमा जानकारी हुन्छ हाम्रो।

0: गरिएको छ। कुरा हेक्टर माता प्रसाद शर्मा
1: दायित्व छ, त्यसलाई चाहिँ यहाँ धान्नु छ है भेट्न पनि यहाँ पुग्छ, हाम्रो धान्ने जनाइहरूलाई खानालाई पुग्छ, हामीले प्रयोग गर्नुहोस् र यो चिज राम्रो छ भनेर देखाउनु भयो। सबभन्दा यो 25 वर्षमा मिलिरहेको छैन कि कसैले 300, कसैले 400, कसैले 500, यो मूल्य आफ्नो आफ्नो मनको छ, यो गर्दाखेरि कति मिलिरहेको छैन।
0: 450 भन्दा बढी किसान व्यवसायिक मौरी पालनमा जोडिएका छन् र वार्षिक 315 टन मह उत्पादन हुने गरेको नेपाल मौरी

Thank you.

0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएन काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बसाइसकेको प्रसङ्ग राम्रो शिक्षा सह स्वास्थ्य सेवा सुरक्षित सड़क खानेपानी रोजगारी कक्षा पूर्ति मानिसहरू गाउँबाट चलाइ भइरहेका छन् र शुभ मानिने चलाइ नबिसी सेवा सुविधाको पहुँच कमजोर हुँदा चुने क्षेत्रका बासिन्दा प्रतिनिधि झन कष्टकर बन्दै गरेको छ, जसका कारण सहरको चुने भेग यति बेला बिस्तारै बित्दै गएको छ।
1: यस समय खेतीपाती पशुपालन र सामुदायिक जीवनलाई भरि भराउ रहने जुनै क्षेत्रका वस्तुहरू अहिले सुनसान गर्न परेका छन्। दार्जिलिङ नगरपालिका निवासी हामीलाई मोहल्ला गाउँमा शिक्षा र स्वास्थ्य सड़क र खानेपानीको राम्रो व्यवस्था नभएको बताउनुहुन्छ। यसैले धेरै परिवार सुविधा खोज्दै अन्यत्र बसाइसम्म बाध्य भएको उहाँको भनाइ छ। मानिसहरू उसै भएका पाखा पनि भित्तातिर बसोबास गर्थे, तर अहिले अवस्था उल्टिएको छ। भालुपोखरी घट्दै जाँदा जङ्गली जनावरको गतिविधि बढेको स्थानीयको गुनासो छ। वन क्षेत्र नजिकका बस्तीहरूमा बाँदर, मजेल, हात्ती लगायतका जङ्गली जनावरले बालीजानी नष्ट गर्न थालेपछि किसानको मुख्य आमदानी नै सङ्कटमा परेको स्थानीय हेरु कुमारी चुनरी मगर बताउनुहुन्छ। विगत चुने बस्तीमा सबै सेवा सुविधा विस्तार गर्न कठिन हुने भएकोले केही बस्तीलाई एकीकृत रूपमा व्यवस्थापन बसोबासो गराउने योजना अघि सारेको हरियो नगरपालिकाले जनाएको छ। तर स्थानीयको जीविकोपार्जनको मुख्य आधार खेतीपाती भएकाले

विशेष योजना आवश्यकता है।

जिसमें पूर्व रूप में उदाहरण बॉम्बे कटरा बॉम्बे गरीका सन प्रकाश मेहरी सीआईएम सामुदायिक रेडियो एकता लाल मंदिर सरकारी राष्ट्रीय तथ्यांक कार्यालय कक्षा नेपालमा अधिकतर करिब 29% भन्दा बढी मानिस आन्तरिक प्रशासन सेवा साथ त्यही स्थान परिवर्तन गर्ने गर्दछन्। यसको अर्थ करिब प्रत्येक 10 मध्ये 3 जना नेपालीले आफ्नो जन्म स्थान छोडेर अन्य ठाउँमा बस्ने गरेका छन्। बसाई समयलाई व्यवस्थित गर्न सरकारले विभिन्न नीतिहरू अवलम्बन गरेको भए पनि प्रभावकारी देखिएको छैन। अव्यवस्थित बसाई तराईको प्रभाव नियन्त्रण गर्ने उपाय र चुनौतीका बारेमा साथी सन्तोष कार्यक्रमले अर्थनीति डाक्टर डिराज खनालसँग कुराकानी गर्नुभएको छ।

కొంత ఇబ్బంది జరగాలి. ఇంకా

跟爆料出来的就是他们要摄入的人要成长的时候，希望我们的力量来

Thank you.

Thank you.

I'm

28, 98, 128,

संख्या देखिएको बताए। यी पदा संक्रमणको केन्द्र बिन्दु पूर्वी कंगोको इतुरी प्रान्तमा करिब 1000 मानिसहरूमा लक्षण देखिएको छ। संक्रमण नियन्त्रणका लागि उनीहरूसँग सम्पर्कमा भएका मानिसहरू पहिचान गर्न चुनौती देखिएको छ। स्वास्थ्य मन्त्री सेमुएल रोजर काम्बाले संक्रमित मानिसहरूको सम्पर्कमा पुगेका 3500 मानिसहरूको निगरानी भइरहेको बताएका छन्। अमेरिका र इरान बीच सम्झौता हुन लागेको विवरण सँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। इरानको सरकारी टेलिभिजनले समझदारी पत्रको अनौपचारिक मस्यौदा इरानले प्राप्त गरेको जनाएको छ। उक्त प्रारूप अनुसार इरानले एक महिनाभित्र होर्मुज जलमार्गलाई युद्धपूर्वकै अवस्थामा खुल्ला गर्नेछ। त्यसको बदलामा अमेरिकाले इरान वरपरको क्षेत्रबाट आफ्नो फौज फिर्ता गर्दै इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउनेछ। उमाचुमाको सहकार्यमा इरानले सामुद्रिक वाहनहरूको व्यवस्थापन गर्ने बताइएको छ। 6 दिनभित्रै सम्झौता भए त्यसलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको सन्तर्कका रूपमा पारित गरिने भनिएको छ। एउटा भ्रष्टाचार प्रकरणको कागजात खोज्दै प्रहरीले स्पेनको सत्ताधारी सोसलिस्ट पार्टी कार्यालयमा छापा मारेको छ। पूर्व प्रधानमन्त्री जोजे सुइस चापातेरोमाथि औपचारिक छानबिन सुरु भएका समाचार सँगै पार्टी कार्यालयमा प्रहरी पुगेको हो। वर्तमान प्रधानमन्त्री पेद्रो सान्चेजका श्रीमती लगाईमाथि पनि भ्रष्टाचारको अभियोग रहेको छ। स्पेनको कन्जर्भेटिभ पार्टी प्रमुखले सरकार भ्रष्टाचारमा मुसिएको भन्दै मध्य अवधि निर्वाचन गर्न माग गरेका छन्। जर्मनीको एउटा अदालतले वामपन्थी विद्रोही समूह रेड आर्मी फ्याक्सनका एकजना पूर्व सदस्यलाई 13 वर्षको कैद सजाय सुनाएको छ। रेड आर्मी सदस्य ड्यानिला सन् 1999 2016 बीचमा श्रृङ्खलाबद्ध सशस्त्र डकैतीहरू गरेको आरोपमा दोषी ठहर भएकी हुन्। र भारतमा चर्को गर्नेसँगै डढेलो लाग्ने र लुका कारण मानिसहरूको ज्यान जान थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरूलाई सम्भव सावधानी अपनाउन आह्वान गरेका छन्। अहिले विश्वका सबैभन्दा गर्मी 40 वटा शहरहरू सबै भारतीय शहर छन्, जसमा तापक्रम 43 डिग्री सेल्सियस भन्दा धेरै पुगेको छ। दिल्लीका बासिन्दाहरूलाई घरभित्रै रहन भनिएको छ। चरम गर्मीका कारण बर्खे विधा बिसाएर देशभरिका विद्यालयहरूमा छुट्टी दिइएको छ। हिमाचल प्रदेशमा फैलिएको ठूलो वन डढेलो नियन्त्रणका लागि भारतीय सेना

Thank you.

ल्याउन सक्छ। साथीको तथा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ तर पनि खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।

0: समग्र वातावरण र गम्भीर असर पुर्याउँछ। निशाले हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ। रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई निकटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यस्ता धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: जो कोई यहाँ आई सब जो रास्ता

आज मैले सुखी होस् तपाईँ कार्यक्रमले किन यस्तो निर्णय गरे होला। मैले मलाई एकपल्ट पनि तपाईँले एकपल्ट पनि मेरो मलाई नयाँ कसरी विवाह गर्न सके होला भन्ने सोचिन। मलाई शशिकलाले भनेको कुरा भन्दा लागि उनले भनेको तिमी म तपाईँ कतै सायद यस्तो पनि थिएन तपाईँ

ठिकाणी भएका थिए। पहिलो पटक आफू अर्थपूर्ण अवस्थामा रहेका बेला पूर्ण वयस युवकलाई आफ्नो अघि देखेर रुक्मिणी पनि मोहित भएकी थिइन्। त्यसपछि उनीहरू बीच प्रशस्त भेटघाट र पत्रचार पनि भएछ। उनीहरू बीच गहिरो प्रेम स्थापित भइरहेका बेला एकाएक त्यो कुरा सार्वजनिक पनि भएछ। छोरीको यो कुरा छोरा रुक्मिणीले बिसाउने बाबु विष्णुलाई सुनाएछन्। राजा विष्णुले कृष्णको नामसँग छोरीको सम्बन्ध बारे थाहा पाएर गम्भीरतापूर्वक लामै सोचपछि छोरालाई सम्झाउने मान्छे ठिक छन्।

प्रचार गर्दिने भयो कि जतिसुकै आफूलाई शान्त राख्नुपर्छ, जतिसुकै सामान्य बोल्नुपर्छ, तर कृष्णको यो काम ठिक भएन, त्यसले ठिक भएन। दादा मैले केही पनि भनिनँ, खासै म पनि देखाइनँ, धेरै गहिरो घाउ देख्दैन भन्थे। किन मलाई मलाई पनि यो गहिरो घाउ एउटा धेरै पुरानो र लामो यात्रा कहीँ पुगेर बिस बाटो स्थगितमा पुगेको थियो। मैले विशाखालाई भने, विशाखा प्रजा हो, आज मैले काम चाहन्छु फेरि उडी भने मलाई उडी तिमी माता तिरले त्यसलाई त्यो खबर पटक्कै चित्र बुझेको थिएन।

शरीर पनि सन्चो हुन सकेको थिएन। मानसिक आघातले म बिरामी परेकी थिएँ।

अति भावी आदर साथी किनकि कृष्णले यी प्रेमी भेलाले राम्रोले यसो भए तिनीहरू भेटेर प्रचारमा जाने गर्न मन लागे ती कुरा सुनेपछि उहाँहरूले पनि कुनै दिन कृष्णले प्रिय थिए भन्ने कुराले लाज लागेर आए त्यस्तो भनुमा ती प्रिय हुनु परेको नानी जस्तो पनि लागे एकाएक पनि उनका बाल्यकालका कृतिहरू सम्झन थाले तिनीहरूले लुगा लगाएर पारेको

ଜୀବନରେ ଦେଇ ଦେଇ କରିକି ତ୍ୟାଗ ଧାରଣରେ

यात्रा भजन द्वारा कृष्ण सम्बन्धी लेखी केही मानिसहरू पनि मनको कृष्णसँग दिशामा धारेका थिए। कृष्णले राजालाई दिएको दुकान दुकाले क्रिमिका युवा थियो युवकलाई पहिले प्रार्थना गर्दै थिए। वातावरणशील थियो। छुङ्गा जुङ्गामा भजन गाउनेहरूले गाउनेहरू प्राय मानिसहरूलाई आकर्षित गरिरहेका थिए। कुनै पनि भजन समूहमा त उनीहरू नाच्नेहरू पनि थिए।

सबै चिज प्रभुलाई कार्यबाट समय सक्ने दाजी भनेर शक्ति गरिसक्नु भएको छ अब मेरा पनि भइसकेको छ यदि हामीले प्रश्न गरिरहेका थियौँ कृष्णधारावासीद्वारा लेखेको